0: किलोहर्ट्ज़ मोबाइल ऐप न्यूज ऑन एआईआर और डीडी फ्री डिश पर ये आकाशवाणी की उर्दू सर्विस है। सामिन शाम के 5 बजे चाहते हैं यहाँ हमारी आज की दूसरी मजलिस की नशरियात अब इख्तिताम पज़ीर होती हैं। शब में 9:15 पर अपनी तीसरी मजलिस की नशरियात के साथ हम फिर हाजिर खिदमत होंगे। तब तक के लिए हमें इजाजत दीजिए।
1: सामिन मोहतरम, अभी तक आप हमारी नशरियात आकाशवाणी की उर्दू सर्विस से समाप्त कर रहे थे। मेरे मुंह पर यह आकाशवाणी करगिल की आवाज है। शाम के 5 बजे हैं अब से लेकर रात के 10 बजे तक अब आप हमारी नशरियात मीडियम वेव 684 किलोहर्ट्ज, मीडियम वेव 1584 किलोहर्ट्ज और FM 100.1 मेगाहर्ट्ज के अलावा मोबाइल ऐप न्यूज ऑन AIR पर भी समाप्त कर सकते हैं। हमारे अगले ऐलान का चलने में इंतजार कीजिए। السلام علیکم میڈیم ویو سونچی نغبیا ننگ شوش بی نجبی کلو هرز میڈیم ویو ترگیا ننگ شوش بی نجبی کلو هرز دون ایف ایم ارگی آشار یا چک میگا هرز یان موبایل ایپ نیوز آن یایر که دیو آکاش وانی کرگیلین دیرین جاق پوشنگ شیر سپتمبر الزی چونگیز دون ربیو الاول الزی انگشور سرکو دیرین افراد چوک پیت پی پروگرامون جویز لکھرنگا چانگا یا انتی دونک حاضر سونسید پروگرام گن کنسا چی جونا سلام پو قبول سونشک وقت پپی دو تو سو دغه سنسو کستا پروگرام نه گوزو پک افرچو گت دو آیا پروگرام صداقت دی پروگرام پیان صحبت زنه لنګن نزت سهمه قرانی تلاوت نه ترجمه ولا
2: اعوذ بالله من الشیطان الرجیم ناس کات پسون فی شیطان غنی شتینا خدای کنا فقرت سالت بسم الله الرحمن الرحیم تومت مهربان لیگ رحم چند خدای مین کنگا رخصت سب

Fetida zere di vere tu nga te se kyon se di species po kyon se nga te kargil la mot po atang se de uni kane nyo se kyon se de kata ocho ser gyab na ni ga tuk shi aden da bachin su zerba na jese ki nga te se goma luti layers chi tang cha de kana nga te se ngan ma sak lip ting cha ya lo mas kambo sa nga te se tu se kyon de un de katang cha de kana ya lut se po gan re tuk shi ya se po do tuk shi lut chi de uni ka e kate ka pura tang cha ju de kana ya nga te se nga te ngan ma yoto ya nga te bali bal dut yoto bal purana denda bali goncha indo ya kotani goncha indo ya nga te phans yot khani bali de roto sa indo deo men ma nga te bia sa te de west indo ya nga te norwar sa te de west indo deon deon gang me anu mix ben layer ben tang se na gen pe kachu tang se nistin po pute gen geni layer pe anu gen geni ta he anu nga te stancha zyada tar shilang shilang po 10 din purana do chen su zerba na 10 din chakpa khoya nu mane heat khemo yong chin su nitrogen content po do ja 16 da chakse din da cha chin su chana 10 din chakpa kho phang se ja se na de ka istemal bana de anu mane stin po chok tang mane goma kho stin po this din po shilang pe kal dan chin su chana kho ek ta multiply cha chin su khemo den da cha chin su zan khemo zay yot bana kho jaldi ek tam population barai ba chin su khuri aba di cha na de kana kule kule nga tes de anu cham shi gi chi san se shok shok tan na dik chin ga da tan na dik chin nelo ni rix po mi tan cha shi she rix po mi tan cha yas man wan ni rix po mi tan cha ya nga ti nor banang me na ka tu nga ta kitchen ne bin khani nga ti zan lu se ya sabzi roto sar lu se ka cha sa don gang ma de tan se nga tes lu chik ba lu chi tayar ba ngen chin cha na distinu na khong se yen tes ta distin na ngati local che lut pe anu cham si phara yo jena de mane niska thik ba se rule khani nga difference ren he chana thik ba se rule nga te dil lut niske an comparison ba na ka to 4 se 5 guna warmi compost pe taqat yon chin su 4 se 5 guna e basi e taki chi gi den da na de taki ni si thal bari taqat yon chin su chana ka to ngati zamindar la dyon den da bar go shin ga ja e ka era 3 control go sha de ja e ka era 1 control varmi compost chana dik chin su chana de difference pe hisab ka ngate se de chi sun la istemal ba se agar yan ta strin man ma thob na yan te lutun man cha da re na bin khan ya cha se bin khan lutun ya poultry na bin khan nun ya nori gato sa dun sal du sana de khadda ne ta se chu ta se ठीक बस पेक बस खड्डा चिक चिक गांव माना दो पेक बस चाचा देखा दूसरा खड्डा उसका चा देन दो पेक बचा दे तो कुले कुले बा ना आता मारी सपादी खड्डा गांव मा तैयार छिन यो छिन पहला खड्डा आते नष्ट होता ना का तो दूसरा खड्डा आता सब्जी साफ ही तैयार छिन दे का ना आते तीसरा खड्डा आते छुट ल चिक के मुलाक छ या देन देखता ना दे फिर तैयार छिन छा ना का तो दी पीटू खाली मजाक पा दी निका इस्तेमाल बचा जब की एंटेस दिस स्कीम पे तहत फायदा और ने ने ना जो बेकार ना मिछा चुकचा ये गुजारिश बार बार ना दिस मीडिया थ्रू यों से यंता गति जमींदार उन ला गुजारिश दे बात की गाचो स्कीम ची फायदे ने ने ना दे चीज पो मकसद पो सकलेप चुचा दे चीज पे फायदा ने चा राय इंसान ने चा या उन ला हिदायत बचा दियो बाना दिस और गला छेंदु है जरे नी दे बाना का तुम गतंग सा Argela yongo yongchin ngatan sag argela denda chachin chazena sadqa jari aran ashiskan argela chishi noro chishi yan chichi ansab na do mana ngatan dende sawab sila shiso shiyan duk ju dusra fayda yongchin di information in ya di knowledge people in ziyada propagate chachin ziyada se ziyada felay chachin ju green house pucho basi dunu agar kunti yul laga so lada green house chichi chindan yonna kwekana son se masna pura green house in nakshin شاور تاچا جو دیکھنا کھو کنا ٹیان ٹیچا دیکھنا چونہ فائدہ دو امیندو نی رنگ منٹلی تیار سو سے چوکھانے چیز پیانو زیادہ فائدہ یوں چی نی گاچی ڈپارٹمنٹ نا درخواست دان چاہ کی گاس گرین ہاؤس پچویت گاچی سائز پنگیز یوت
بتیس بائی اٹھارہ بائی بتیس سینا چوبیس بائی ساٹھ زنچی اگر ہیرس بازار نہ کھیر بھی پھیا مارکیٹ یا نو سبزی کھیر بھی پھیا چوک سامنا انکم چی جنریٹ چوک سامنا کا تو چوبیس بائی ساٹھ پوچھو سنا یار درخواست پتنگ سنا نینگا چی فل اسٹاف موقع کہوں سے انتی دیکھنا جیو ٹیگنگ چور گوشین باقی جتنا ڈیزائن پوچھی ہو دو منا پورا برابر دو چو